0: कि कई क्षेत्रों में, खासकर उन क्षेत्रों में जहां पानी की समस्या है, गुजरात के कुछ क्षेत्र हैं, आंध्र प्रदेश के कुछ क्षेत्र हैं, या इवन लद्दाख के भी कुछ क्षेत्र हैं, वहां पर महिला सरपंचों ने खासकर इसमें बड़ी बड़ी भूमिका निभाई है। उन्होंने गांव वालों को जागरूक किया है, छोटे छोटे चेक डैम्स बनते हैं, कई तो नए जो नवयुवक सरपंच हैं उनके प्रेरणा से जानवरों के लिए अलग तालाब बन रहे हैं, मनुष्यों के पानी के इस्तेमाल के लिए अलग बन रहे हैं। स्वच्छ भारत मिशन फेज 2 के अंतर्गत लोग इस पर जागरूकता लेने लगे हैं कि कैसे जो यूज्ड वाटर है तो किचन से या आपके बाथरूम से आ रहा है उसका कैसे अलग प्रबंधन करें, तो उसकी व्यवस्था करें ताकि आपका भूजल जो है वो प्रदूषित होने से बचाया जा सके। तो अगर जैसे मैंने थोड़ी देर पहले आपको डेटा दिया था कि लाखों चेकडैम्स बन रहे हैं, लाखों बावड़ियां बन रही हैं, एक तो बड़ा आता, मैं आपको नीति आयोग का ही उदाहरण देना चाहूंगा कि पिछले एक वर्ष में हमने एक सरोवर समृद्धि करके एक कार्यक्रम आरंभ किया ब्लॉक के सहयोग के साथ। एक साल से कम समय में बहुत कम लागत में गांव वालों की ही मदद से हम लोगों ने करीब 800 के आसपास एक एकड़ से बड़े साइज की वाटर बॉडीज का पुनरीकरण किया। इस तरह की स्टोरीज अगर आप जाएंगी तो पूरे देश भर में आपको मिल जाएंगी।
1: जोशी जी, पानी बचाना महज सरकारी अभियानों से जुड़ी कोई चीज न होकर नागरिकों और समुदायों के लिए रोजमर्रा के व्यवहार का एक नियमित हिस्सा कैसे बन सकता है?
0: एक तो हम कहते हैं IEC, इंफॉर्मेशन एजुकेशन और कम्युनिकेशन
1: जी।
0: जब तक हम अपने बच्चों को स्कूल में या घरों में ही पानी के मूल्य के बारे में जागरूक नहीं करेंगे कि पानी अनमोल है, जीवन के लिए कितना आवश्यक है, इसकी शुरुआत तो घर से ही हो जाती है कि हम बच्चों को प्रेरित करें, उन्हें एक उदाहरण बनकर दिखाएं कि पानी का बेजा इस्तेमाल न करें या अपव्यय न करें। यही बात खेती में लागू होती है कि कैसे मैं कृषि में वाटर यूज एफिशिएंसी ला सकूं। सरकार इतने इंसेंटिव देती है, आप पर ड्रॉप मोर क्रॉप की बात है या स्प्रिंकलर से सिंचाई की है या ड्रिप इरीगेशन है, बहुत तरह की प्रधानमंत्री कृषि सिंचाई योजना है, तो सरकारी जो इंसेंटिव है, सरकारी जो योजनाएं हैं, इनके साथ कैसे हम गांव वालों को, कैसे एक एक जन को जोड़ सकें, मुझे लगता है ये बहुत बड़ी चीज होगी लोगों को प्रेरित करने की। और सबसे बड़ी बात तो पानी का मोल पहचानने की ही है।
1: जी, पिछले 2 साल में जल संचय जनभागीदारी जो एक अभियान है काफी सफल हुआ है, हमने अभी आपसे बात की, इसने काफी बड़ी सफलता हासिल की है, लेकिन फिर भी देश में जनभागीदारी के अंतर्गत जल संचयन और प्रबंधन के प्रयासों को बड़े पैमाने पर फैलाने में क्या अब भी कुछ बाधाएं हैं और ये किस तरह से इन्हें पार किया जा सकता है?
0: सबसे बड़ी बाधा तो मुझे लगता है अब हमारा जो पंचायत स्तर पर है वहाँ लोग कैसे, जो पंचायत स्तर पर जिनके हाथों में नेतृत्व है या जो जिले स्तर पर जो अधिकारी हैं, कैसे वह इसको आम जन से जोड़ते हैं, क्योंकि सबसे बड़ी बात यह है कि पिछले 2014 से पानी से लेकर जितनी भी केंद्र सरकार की योजनाएं हैं, फ्लैगशिप प्रोग्राम है, उनसे एक बहुत बड़ा विकास का संदेश निकलता है। वो संदेश ये है कि जो जल संरक्षण है वो केवल पर्यावरण का ही सवाल नहीं होता, पास पानी का अगर अच्छा मैनेजमेंट है तो ये आपकी अर्थव्यवस्था में सुधार करता है, ये आपके स्वास्थ्य में सुधार करता है, ये सामाजिक न्याय देता है, ग्रामीण आजीविका को प्रोत्साहित करता है और महिला सशक्तिकरण का भी यहाँ पर ये बहुत बड़ा मुद्दा बनता है। इसलिए ये सारे जो कार्यक्रम है अगर आप मिला जुला कर देखें तो ये सिद्ध करते हैं कि जब सरकार और समाज मिलकर काम करते हैं तब परिणाम कहीं अधिक मजबूत और स्थायी होते हैं।
1: युगल किशोर जोशी जी, चर्चा में हमारे साथ जुड़ने के लिए आपका धन्यवाद।
0: बहुत धन्यवाद।
2: अभी आप सुन रहे थे जल संरक्षण में भागीदारी की बढ़ती भूमिका पर चर्चा। इसमें भाग ले रहे थे नीति आयोग के वाटर एंड लैंड रिसोर्स डिवीजन के प्रोग्राम डायरेक्टर युगल किशोर जोशी। कार्यक्रम का संचालन कर रही थी अनुभा रोहतगी। ये कार्यक्रम आकाशवाणी के समाचार सेवा प्रभाग द्वारा प्रस्तुत किया गया। इसे आप हमारे मोबाइल ऐप न्यूज ऑन AIR और यूट्यूब चैनल न्यूज ऑन AIR ऑफिशियल पर भी सुन सकते हैं। इस कार्यक्रम के संबंध में अपनी प्रतिक्रिया आप हमें ईमेल के माध्यम से भेज सकते हैं। ईमेल का पता है AIRNSDtalks@gmail.com।
3: अभी आप सुन रहे थे प्रोग्राम सुर्खियों में, ये आकाशवाणी की उर्दू सर्विस है। अब आलमीय खबरें नशर की जाएंगी।
4: ये आकाशवाणी है, अब आप मोहम्मद आजम खान से आलमी खबरें सुनिए। وزیر اعظم نریندر مودی نے کہا کہ بھارت فرانس دفاعی شراکت داری کی خاص اہمیت ہے کیونکہ یہ زہرینہ ثقافتی اور سیاسی رابطوں کی مضبوط بنیاد پر قائم ہے. وزیر خارجہ ڈاکٹر ایس جے شنکر آج نئی دلی میں لگزمبرگ کے نائب وزیر اعظم زاویئر ویٹل سے بات چیت کریں گے. یوکرین کے صدر ولادیمیر زیلنسکی کے روس یوکرین تنازع ختم کرنے کی خاطر امریکہ کے خصوصی نمائندے اسٹیو ویٹکاف اور جیٹس کشنز کے ملاقات کی. مدھیہ پردیش کے وزیر اعلی موہن یادو نے متحدہ عرب امارات کے اپنے دورے کے دوران مدھیہ پردیش کو سرمایہ کاری کے سلسلے میں اہم مقام قرار دیا. اوپیک پلس ملکوں نے اکتوبر کے لیے تیل کی پیداوار کے نشانے میں کوئی تبدیلی نہ کرنے کا فیصلہ کیا ہے. اور فٹ بال میں بھارت نے تاشقند میں بنگلہ دیش پر 3-0 سے کامیابی حاصل کر کے 20 سال تک کی عمر والے اے ایف سی ایشین کپ کے لیے کوالیفائی کر لیا ہے. اب خبریں تفصیل سے. وزیر اعظم نریندر مودی نے کہا کہ پچھلی کئی برسوں میں بھارت اور فرانس کے تعلقات نئی اونچائیوں تک پہنچے ہیں. انہوں نے کہا کہ صدر میکرون کے ساتھ مل کر دونوں ممالک خصوصی عالمی دفاعی شراکت داری کی تعمیر کر رہے ہیں. ویڈیو کانفرنسنگ کے ذریعے پیرس میں سوامی نارائن ہندو مندر کے افتتاح کے دوران جناب مودی نے کہا کہ ٹیکنالوجی، مصنوعی ذہانت، اے آئی، دفاع سے لے کر خلا اور آب و ہوا سے متعلق کارروائی تک دونوں ممالک مل کر ایک نئی رفتار اور نئی توانائی کے ساتھ کے بڑھ رہے ہیں. انہوں نے کہا کہ دونوں ممالک یہ سال اختراع کے بھارت فرانس سال کے طور پر منا رہے ہیں. وزیر اعظم نے کہا کہ بھارت فرانس دفاعی شراکت داری کی ایک خصوصی نوعیت ہے کیونکہ یہ زہرینہ ثقافتی سیاسی رابطوں کی مضبوط بنیاد پر قائم ہے. انہوں نے کہا کہ تاریخ فرانس میں بھارتی سپاہیوں کی قربانیوں کی گواہ ہے، ایک ایسی تاریخ جو اجتماعی یادوں اور جذبات میں پنہا ہے. جناب مودی نے کہا کہ جو لوگ زبانوں میں دلچسپی رکھتے ہیں وہ یہ بھی جانتے ہیں کہ فرانسیسی دانشوروں نے سنسکرت کو فروغ دینے اور مقبول عام کرنے میں اہم رول ادا کیا ہے. وزیر اعظم نے کہا کہ آج کل بھارت فرانس مشترکہ پروجیکٹ کے امکانات پر کافی بات چیت کی جا رہی ہے. انہوں نے کہا کہ سوامی نارائن مندر نے اس امکان میں بھی ایک نئے پہلو کا اضافہ کیا ہے. انہوں نے یہ بھی کہا کہ یہ مندر میڈ ان انڈیا ہے جبکہ اسے فرانس میں تعمیر کیا گیا ہے. لگزمبرگ کے نائب وزیر اعظم وزیر خارجہ زاویئر ویٹل اپنے سرکاری دورے پر نئی دلی پہنچ گئے ہیں. وزارت خارجہ نے بتایا کہ جناب ویٹل آج قومی راجدھانی میں وزیر خارجہ ڈاکٹر ایس جے شنکر سے ملاقات کریں گے. ایک سوشل میڈیا پوسٹ میں وزارت خارجہ کے ترجمان رندیپ جیسوال نے کہا کہ اس دورے سے بھارت اور لگزمبرگ کے درمیان کثیر جہتی تعلقات کو مزید مستحکم کرنے کا موقع فراہم ہوگا. یوکرین کے صدر زیلنسکی نے روس یوکرین تنازع کو ختم کرنے کی خاطر کل کیف میں امریکہ کے خصوصی نمائندے اسٹیو ویٹکاف اور جیڈس کشنز کے ساتھ بات چیت کی. اس میٹنگ میں علاقائی معاملات، سیکورٹی سے متعلق یقین دہانی، یوکرین کے مستقبل اور اقتصادی بحالی کے بارے میں تبادلہ خیال کیا گیا. ویٹکاف نے کہا کہ امریکہ سفارتی حل کے تئیں پرعزم ہے جبکہ کشنز نے روس کے مقاصد پر غور کرنے کی ضرورت پر زور دیا. صدر زیلنسکی نے کہا کہ یوکرین کی فوجی طاقت کسی بھی سیکورٹی بندوبست کے لیے مرکزی حیثیت کی حامل ہوگی. انہوں نے آئندہ مشاورتوں میں یورپ ممالک کی شرکت کا خیر مقدم بھی کیا. ایران کے اعلی سرکردہ افسر نے کہا ہے کہ آئندہ دنوں میں آبنۂ ہرمز سے باہر ایک نئے پابندی والے علاقے کا اعلان کیا جائے گا اور ان کے ساتھ رابطے کیے بغیر اس علاقے میں داخل ہونے والے کسی بھی جہاز کو ایران کی بندشے والی فہرست میں شامل کر لیا جائے گا. قومی سلامتی کے سپریم کونسل کے سیکرٹری میجر جنرل محسن رضائی نے کہا کہ یہ علاقہ امریکی بحریہ کی ناکہ بندی کی حد سے خلیج فارس کے علاقوں کی حد تک ہوگا. جو جہاز کسی بھی طرف سے آبنۂ ہرمز کی طرف جائیں گے اور اس علاقے میں داخل ہوں گے انہیں بندشوں کا سامنا کرنا ہوگا. یہ بات ایران کے سرکاری میڈیا نے بتائی ہے. رضائی نے دعویٰ بھی کیا کہ آبنۂ ہرمز سے گزرنے کی کوشش کرنے والے امریکی جہاز یہاں پھنس کر رہ گئے ہیں. انہوں نے کہا کہ ایران نے ان جہازوں کو ان میں تیل لدے ہونے کے سبب ماحول کو درپیش خطرے کے پیش نظر غرق کرنے سے گریز کیا ہے. خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. मध्य प्रदेश के वजीर आला डॉक्टर मोहन यादव 3 रोजा दौरे पर कल मुत्तहिदा अरब अमारात पहुंचे। वो दुबई में सालाना सरमायाकारी मीटिंग कॉन्फ्रेंस में शिरकत करेंगे और सरमायाकारों से बातचीत करेंगे। उन्होंने कहा कि इस दौरे का मकसद मध्य प्रदेश की लॉजिस्टिक कंपनी, जरात, खुराक की डब्बाबंदी, टेक्सटाइल्स और मौसमी जहानत समेत कई शोबों में सरमायाकारी को राहत करना है, जिसमें तजारत को मजबूत बनाने, रियासत के नौजवानों के लिए रोजगार के मौके तश्कील देने पर खास तवज्जो दी जाएगी। डॉक्टर मोहन यादव ने अरब पार्लियामेंट के सदर मोहम्मद अहमद अल यमाही से मुलाकात की और उन्हें और अरकान पार्लियामेंट को आइंदा बरस मध्य प्रदेश की मेजबानी में मुनक्किद होने वाली आलमी सरमायाकारी समिट में शिरकत के लिए मदऊ किया।

0: 27 افراد کی موت ہوئی ہے۔ دفاعی سامان کی سرکاری خرید سے متعلق کونسل نے دفاعی افواج کے لیے 1,10,000 کروڑ روپے سے زیادہ مالیت کی تجویزوں کو منظوری دے دی ہے۔ ہمارے نامہ نگار نے بتایا کہ وزیر دفاع راجناتھ سنگھ کی صدارت میں کونسل کی میٹنگ کے دوران یہ منظوری دی گئی۔ ان تجویزوں میں بھارتی فوج کے لیے کیمیکل، بایولوجیکل اور ریڈیولوجیکل نیز نیوکلیائی ٹوہ لینے والی گاڑیوں، ہائی موبیلٹی گاڑیوں، جدید طرز کے ہلکے ہیلی کاپٹروں، ٹرول ٹینک اور سروتر برج نظام کی سرکاری خرید کی تجویزیں شامل ہیں۔ ادھر بھارتی فضائیہ کے لیے مقابلہ کرنے کی صلاحیت بڑھانے کی خاطر مختلف تجویزوں کو منظوری دی گئی ہے۔ کثیر مقصدی جیمر کی سرکاری خرید اور دفاعی افواج کا محفوظ رسائی کا کارڈ نظام نصب کرنے کی بھی منظوری دی گئی۔ دفاع کی وزارت نے کہا کہ ان میں سے 98% دفاعی سامان کی سرکاری خرید بھارتی صنعتوں سے کی جائے گی۔ وزیر دفاع راجناتھ سنگھ نے کہا ہے کہ بھارت کی دفاعی پالیسی رد عمل میں کارروائی کرنے والی سے آگے بڑھ کر پیشبندی کی کارروائی کرنے والی پالیسی بن گئی ہے۔ انہوں نے زور دے کر کہا کہ ملک دفاع کے شعبے میں خود کفیل اور پورے اعتماد بن کر ابھر رہا ہے۔ وزیر اعظم نریندر مودی آج گجرات اور مہاراشٹر کا دورہ کریں گے۔ وزیر اعظم گجرات کے وڈوڈرا میں 35,000 کروڑ روپے سے زیادہ لاگت والے مختلف ترقیاتی پروجیکٹوں کا سنگ بنیاد رکھیں گے، افتتاح کریں گے اور ملک کے نام وقف کریں گے۔ اس کے علاوہ ویسٹرن ڈیڈیکیٹڈ فریٹ کوریڈور WDFC کے 3 اہم سیکشنوں کو بھی ملک کے نام وقف کریں گے جو 326 روٹ کلومیٹر کا احاطہ کرتے ہیں۔ وزیر اعظم نریندر مودی آج شام ممبئی میں گلوبل فنٹیک فیسٹ GFF 2026 کا افتتاح کریں گے اور اس موقع پر تقریب سے خطاب کریں گے۔ مرکزی وزیر داخلہ امیر شاہ نے کل گوا کے پنجی میں مغربی زونل کونسل کی 28th میٹنگ کی صدارت کی۔ اس موقع پر خطاب کرتے ہوئے جناب امیر شاہ نے کہا کہ اب مغربی خطے کی ریاستوں کے مابین کسی طرح کا کوئی تنازع نہیں رہ گیا ہے، جو کہ ایک بڑی کامیابی ہے۔ انہوں نے زور دے کر کہا کہ زونل کونسلیں تنازعات کے تصفیے کے فورم سے آگے بڑھ کر اب عوامی بہبود کی اسکیموں پر عمل درآمد کی نگرانی کے پلیٹ فارم بن گئی ہیں۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ نیپال میں اچانک سیلاب میں ہلاک ہونے والوں کی یاد میں قومی سوگ کا دن منایا گیا۔ نیپال میں 26 اگست کو رسوا ضلع میں بھوٹے کوشی دریا میں تباہ کن سیلاب میں ہلاک ہونے والوں کی تعداد 1,355 تک پہنچ گئی ہے۔ سب سے زیادہ 363 اموات چتون میں ہوئی ہیں، جبکہ نوال پارسی ایسٹ میں 222 افراد کی موت ہوئی۔ پیٹرولیم اور قدرتی گیس کی مرکزی وزیر مملکت سریش گوپی نے کل کہا کہ مرکز نے سبھی تیل مارکیٹنگ کمپنیوں سے کہا ہے کہ وہ LPG ریفل بکنگ کے 25 دن کے نظر ثانی شدہ وقفے کو شہری اور دیہی دونوں علاقوں میں یکساں طور پر نافذ کریں۔ سوشل میڈیا پوسٹ میں جناب گوپی نے کہا کہ LPG سپلائی کی موجودہ صورتحال میں بہتری آ رہی ہے اور ریفل بیک لاگ میں نمایاں کمی آئی ہے۔ وہیں مرکز نے اس بارے میں عائد پابندی میں نرمی کی ہے۔ انہوں نے کہا کہ شہری اور دیہی زمرے سے قطع نظر اب سبھی گھریلو LPG صارفین 25 دن کے وقفے کے بعد ہی گیس سلینڈر بک کر سکتے ہیں۔ مشرق وسطی میں جنگ کی وجہ سے LPG سپلائی پر دباؤ کے سبب شہری علاقوں میں ریفل بکنگ کا وقفہ 25 دن اور دیہی علاقوں میں 45 دن کر دیا گیا تھا۔ خلائی تحقیق کے بھارتی تنظیم اسرو کے چیئرمین وی نارائنن نے ان اطلاعات کو غلط قرار دیا ہے کہ اسرو کی نجکاری کی جا رہی ہے۔ کل بنگلورو میں CII کے زیر اہتمام ایک نمائش کے موقع پر نامہ نگاروں سے بات کرتے ہوئے اسرو کے سربراہ نے کہا کہ اسرو ایک سرکاری ادارہ ہے اور اسے پرائیویٹ ہاتھوں میں دینے کا سوال ہی نہیں ہے۔ دلی کی وزیراعلی ریکھا گپتا نے کہا ہے کہ دلی کے ستیہ نکیتن میں گری عمارت کے مبینہ مالک کو گرفتار کر لیا گیا ہے۔ سوشل میڈیا پوسٹ میں وزیر اعلی نے کہا کہ ڈپٹی کمشنر، سپرینٹینڈنٹنگ انجینئر، ایگزیکٹو انجینئر، اسسٹنٹ انجینئر اور جونیئر انجینئر سمیت دلی میونسپل کارپوریشن MCD کے 5 افسران کو فوری طور پر معطل کر دیا گیا ہے۔ وزیر اعلی نے کہا کہ پوری دلی میں 5ویں منزل والی عمارتوں کو فوری طور پر سیل کرنے کے احکامات جاری کر دیے گئے ہیں۔ دلی کے آل انڈیا انسٹیٹیوٹ آف میڈیکل سائنسز ایمس نے اطلاع دی ہے کہ مجموعی طور پر 12 متاثرین کو اسپتال لایا گیا تھا، جن میں سے 6 کی موت ہو چکی تھی، جبکہ ایک شخص زخموں کی تاب نہ لا کر بعد میں چل بسا۔ ایمس نے مزید کہا کہ بچائے گئے 3 افراد کی حالت نازک ہے، جبکہ 2 لوگوں کی حالت مستحکم ہے، وہیں ایک شخص کو ڈسچارج دے دیا گیا ہے۔ چین میں بھارتی سفارت خانے نے گزشتہ مہینے اچانک تباہ کن سیلاب میں لاپتہ ہونے والے بھارتی شہریوں کے ارکان خاندان سے درخواست کی ہے کہ وہ شناخت کے عمل میں مدد کی خاطر ڈی این اے نمونے پیش کریں۔ سفارت خانے نے ایک بیان میں کہا کہ ڈی این اے جانکاری فراہم کرنے کے خواہش مند کنبوں سے یہ درخواست کی گئی ہے کہ وہ بین الاقوامی سطح پر تسلیم شدہ سی او ڈی آئی ایس طریقہ کار کے ذریعے متعلقہ ڈیٹا بھارتی سفارت خانے کو پیش کریں۔ آخر میں خاص خبریں ایک بار پھر۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے نئی دلی میں لگزمبرگ کے اپنے ہم منصب زیویر بیٹل کے ساتھ دوطرفہ بات چیت کی اور کہا کہ عالمی غیر یقینی کے حالات میں دونوں ملکوں کے درمیان مضبوط تعلقات ہیں۔ ایران نے کہا ہے کہ آبنا ہرمز کے راستے عارضی محفوظ راہداری کے بارے میں عمان کے ساتھ بات چیت حتمی مرحلے میں پہنچ گئی ہے۔ جنوبی لبنان میں اسرائیل کے حملوں میں 12 افراد مارے گئے ہیں۔ نیپال میں اچانک سیلاب میں ہلاک ہونے والوں کی یاد میں قومی سوگ کا دن منایا گیا، اور احمد آباد میں عالمی تیر اندازی پیرا سیریز میں شیتل دیوی خواتین کے کمپاؤنڈ انفرادی مقابلے کے فائنل میں پہنچ گئی ہیں اور بھارت کو تمغہ ملنا طے ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
1: یہ آکاشوانی ہے، آپ سن رہے ہیں اردو سروس کے نشریات۔ سمین شب کا ایک بجا چاہتا ہے۔ اردو سروس کی آج کی تیسری مجلس کی یہ نشریات اب اختتام کو پہنچتی ہے۔ کل صبح 9:30 پر پہلی مجلس کی نشریات لے کر پھر حاضر خدمت ہوں گے۔ تب تک کے لیے دیجیے اجازت۔ خدا حافظ، شب بخیر، جے ہند۔
2: नमस्कार, आकाशवाणी समाचार के साथ मैं भवतारिणी। प्रधानमंत्री नरेंद्र मोदी आज गुजरात जाएंगे। वे राज्य में 35,000 करोड़ रुपए से अधिक की विभिन्न परियोजनाओं का लोकार्पण और शिलान्यास करेंगे। अहमदाबाद में केंद्रीय मंत्री अश्विनी वैष्णव ने कहा कि पूर्वी और पश्चिमी समर्पित माल ढुलाई गलियारे देश के परिवहन और लॉजिस्टिक्स क्षेत्र की महत्वपूर्ण आधारभूत संरचना है। उन्होंने कहा कि यह महत्वाकांक्षी परियोजना पूरी हो चुकी है और प्रधानमंत्री आज इसे राष्ट्र को समर्पित करेंगे। प्रधानमंत्री आज शाम मुंबई में ग्लोबल फिनटेक फेस्ट 2026 का शुभारंभ करेंगे। श्री मोदी सम्मेलन को संबोधित भी करेंगे। इस सम्मेलन का उद्देश्य डिजिटल भुगतान और वित्तीय समावेशन के क्षेत्र में भारत के नेतृत्व को और मजबूत करना तथा संभावनाओं को वास्तविकता में बदलना है। गृहमंत्री अमित शाह ने गोवा पुलिस को प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान किया। इस अवसर पर गृहमंत्री ने गोवा पुलिस की सेवा, व्यावसायिकता, साहस और अनुशासन की सराहना की।
3: 8 दशकों की गौरवशाली गोवा पुलिस की सेवा राष्ट्रपति जी के दिए हुए निशान के साथ देश भर की पुलिस की कतार में खड़ी है। ये गौरव जिन जिन राज्यों की पुलिस को मिला वो पुलिस के गौरवशाली इतिहास, साहस, अनुशासन और समर्पण के कारण ही राष्ट्रपति महोदय ने गोवा को प्रेसिडेंट कलर से सम्मानित करने का काम किया है।
2: इससे पहले गृहमंत्री ने गोवा के पणजी में पश्चिमी क्षेत्रीय परिषद की 28वीं बैठक की अध्यक्षता की। श्री शाह ने कहा कि पश्चिमी क्षेत्र के राज्यों के बीच अब कोई विवाद नहीं है। रक्षा खरीद परिषद ने सशस्त्र बलों के लिए 1,10,000 करोड़ रुपए से अधिक के रक्षा खरीद प्रस्तावों को मंजूरी दे दी है। ये मंजूरी रक्षा मंत्री राजनाथ सिंह की अध्यक्षता में हुई परिषद की बैठक में दी गई। परिषद की बैठक में सेना के लिए रासायनिक जैविक रेडियोलॉजिकल और परमाणु टोही वाहन हाई मोबिलिटी वाहन स्वचालित माइन लेयर एडवांस्ड लाइट हेलीकॉप्टर ट्रॉल टैंक और सर्वत ब्रिज सिस्टम की खरीद को मंजूरी दी गई। रक्षा मंत्रालय ने कहा है कि 98% खरीद भारतीय उद्योग से की जाएगी। कृषि और किसान कल्याण मंत्री शिवराज सिंह चौहान ने नई दिल्ली में अंतर्राष्ट्रीय आलू केंद्र के महानिदेशक डॉ साइमन हेक के साथ विस्तृत चर्चा की। बैठक में आलू के बेहतर बीज और रोपण सामग्री उपलब्ध कराने, किसानों की समस्याओं के समाधान और भारतीय कृषि अनुसंधान परिषद तथा केंद्र के बीच सहयोग मजबूत करने पर चर्चा हुई। वित्त मंत्री निर्मला सीतारामन ने भारतीय मजदूर संघ के नेतृत्व में विभिन्न सार्वजनिक क्षेत्र के बैंकों के कर्मचारियों के प्रतिनिधिमंडल से मुलाकात की। प्रतिनिधिमंडल ने सेवानिवृत्त कर्मचारियों के लिए चिकित्सा सुविधा अनुग्रह राशि और प्रदर्शन आधारित प्रोत्साहन योजना सहित कई मुद्दे उठाए। वित्त मंत्रालय ने कहा कि वित्त वर्ष 2025-26 की प्रदर्शन आधारित प्रोत्साहन योजना फिलहाल स्थगित रहेगी। दिल्ली की मुख्यमंत्री रेखा गुप्ता ने कहा है कि सत्य निकेतन इमारत के मालिक को गिरफ्तार कर लिया गया है। इसके साथ ही लापरवाही बरतने के आरोप में नगर निगम के 5 अधिकारियों को तत्काल प्रभाव से निलंबित कर दिया गया है। मुख्यमंत्री ने कड़ा रुख अपनाते हुए पूरी दिल्ली में 5वीं मंजिल वाली इमारतों को तुरंत सील करने के आदेश दिए हैं। जम्मू कश्मीर अंतर्राष्ट्रीय फिल्म महोत्सव का कल औपचारिक उद्घाटन किया गया। इस अवसर पर मुख्यमंत्री उमर अब्दुल्ला, वरिष्ठ नेशनल कॉन्फ्रेंस नेता डॉ फारूक अब्दुल्ला और प्रसिद्ध फिल्म निर्माता रमेश सिप्पी तथा विधु विनोद चोपड़ा मौजूद रहे। महोत्सव में 40 से अधिक देशों की 130 से ज्यादा फिल्में प्रदर्शित की जाएंगी। इसका आयोजन श्रीनगर, गुलमर्ग और जम्मू में एक साथ हो रहा है। शीतल देवी ने विश्व तीरंदाजी पैरा श्रृंखला में महिला कंपाउंड के व्यक्तिगत वर्ग के फाइनल में प्रवेश कर लिया है। अहमदाबाद में कल सेमीफाइनल में शीतल देवी ने सरिता को हराया। किताबी मुकाबले में शीतल का सामना बुधवार को कजाकिस्तान की एजादा सिदान से होगा। कांस्य पदक मुकाबले में सरिता चीन की वांग हुईटिंग से खेलेंगी। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
4: आकाशवाणी द न्यूज रेड बाय आरएस रघु। डिफेंस एक्विजिशन काउंसिल डीएसी हैज क्लियर्ड कैपिटल एक्विजिशन प्रपोजल्स वर्थ 1,10,000 crore रुपीज फॉर द डिफेंस फोर्सेज। आवर कॉरेस्पॉन्डेंट रिपोर्ट्स दैट द अप्रूवल वाज टेकन ड्यूरिंग अ मीटिंग ऑफ द काउंसिल हेल्ड यस्टरडे अंडर द चेयरमैनशिप ऑफ डिफेंस मिनिस्टर राजनाथ सिंह।
5: The Council granted approval for the procurement of chemical, biological, radiological and nuclear CBRN Recce vehicles, high mobility vehicles HMV, self-propelled mechanical mine layers MML, advanced light helicopters ALH, trawl tanks and Sarvatra bridge system for the Indian Army. For the Indian Navy, acceptance of necessity was accorded for the procurement of Arudhra radars, design and development and subsequent procurement of marine gas turbines MGT. Arudhra radars will replace the existing air route surveillance radars at various naval air stations, and MGT, a warship propulsion system, will reduce dependency on foreign vendors. Meanwhile, for the Indian Air Force, approval was granted to various proposals to enhance the war fighting capability. Approval was also accorded for procuring ground-based multi-purpose jammer and installing Defence Forces secure access card system. The Defence Ministry said 98% of total procurement will be made from the Indian industry. The CBRN Recce vehicles will be capable of detecting, identifying, monitoring and marking of areas contaminated with CBRN agents. The HMVs will enhance operational capabilities, logistic supports and mobility in challenging terrains. With Rishu, Saklan Akhtar for Akashwani News, Delhi.
4: Prime Minister Narendra Modi will visit Gujarat and Maharashtra today. In Vadodara, the Prime Minister will lay the foundation stones, inaugurate and dedicate to the nation various development projects worth more than 35,000 crore rupees. He will also dedicate to the nation three important sections of the Western Dedicated Freight Corridor WDFC, covering 326 route kilometers. Briefing media personnel at Ahmedabad Airport yesterday, Railway Minister Ashwini Vaishnav emphasized that Eastern and WDFC will serve as a crucial backbone for the country's transport and logistics sector. The Prime Minister will also flag off freight train services from New Sanand North, New Makarpura, New Umargaon and New JNPT Mumbai. The Prime Minister will also lay the foundation stone for three railway projects costing more than 9,700 crore rupees. 5 Municipal Corporation of Delhi MCD officials, including the Deputy Commissioner, Superintendent Engineer, Executive Engineer, Assistant Engineer and Junior Engineer have been suspended in connection with the building collapse at Satyaniketan in New Delhi. Delhi police has arrested 3 persons in connection with the building collapse on Sunday, in which 7 people lost their lives. According to additional DCP of Delhi Police, Abhimanyu Poswal, those arrested include the alleged owner of the building, her husband and her son. The police claimed that the son of the lady was allegedly operating a PG facility in the collapsed building. Chief Minister Rekha Gupta has said that buildings with a 5th floor across Delhi have been ordered to be sealed immediately. Nearby PG and other buildings are also being inspected, and any structure found violating safety norms will face immediate sealing action. The Chief Minister said that a policy will be introduced to make periodic structural audits and building safety certification mandatory for all buildings used for public activities, including PGs, nursing homes, schools and other institutions. AIIMS said that 3 individuals who were rescued are in critical condition, while 2 are stable and 1 of them has been discharged. The Delhi High Court has directed the MCD to conduct an inquiry at the highest executive level and examine whether the structure had been constructed and operated with valid permissions. Taking serious note of the incident, the court also directed the MCD to conduct a comprehensive audit of all paying guest accommodations and hostels under its jurisdiction within 1 week. Union Minister of State for Petroleum and Natural Gas, Suresh Gopi, yesterday said that the centre has asked the oil marketing companies, OMCs, to uniformly implement the revised LPG refill booking interval of 25 days in both urban and rural areas immediately. Reigning world champion Sheetal Devi has confirmed a medal for India by storming into the women's compound individual final on third day of the Stage 3 of World Archery Para Series in Ahmedabad. And that is the end of this news bulletin.
6: ये आकाशवाणी दिल्ली का AIR लाइव न्यूज 24x7 चैनल है। रात्रि के 1:10 हुए हैं। लीजिए अब सुनिए सुनहरे गीतों का ये कार्यक्रम गीत सुनहरे। सबसे पहले आपको सुना रहे हैं मोहम्मद रफी की आवाज में ये गीत, जिसको हमने लिया है फिल्म है मेरी सनम।